अच्छी सूख बेलडोना गुल क्रीम बाहर कॉस्मेटिक जनरल मेडिकल स्टोर की मिलावेगी दाद मख द स्पिन वाली द पारा दी दाद मख द खाइश तो पारा दी दाद मख द कुला द पारा दी आया कतास उखपल मखुन स्पिन वाई पदग सख्त गर्मी की कतास दवाई चीज मुंग मख द खराब न जी पदग सख्त गर्मी की कतास दवाई चीज मुंग द मख द सेफ पाती जी जमुंग तक खाइश पे हिफाजत की पाती जी जमुंग दग मख खाइश दी स नुकसान वन रसी जमुंग दग مخت په دغه سخت گرمی کې تور نشي سبق وای دې لپاره بزان تاخلی بلډونا ګول کریم په سلور روپې سل دوسوا دریسوا سلور سوا اے سلور دسل لوټونو بروالې لاړ بشي دکاندار ماما ته بوای دکاندار ماما مال د مخ د سپینوالی والا د کینګ اف کی پکې د ډاکټر هیدرلی مومن بلډونا ګول کریم راکا چې مخم سپین کما پدغا سلویختو لاکھ روپے